0: bulan jin ngaca sejak dua tin bulan ngaca awareness kem vaksin dia ni dia jangan kacik ngaca awareness kem tang se dohon tang yo yo yo tang kamsa kam 8 se 10 kanal ngaca dia jenu jangan sebab sebab thoni orchard
1: orchard ni hari kasa ona ni
0: tante orchard pengati tu zaman ngati misa zaman ngati suku cuku cuka pasir pasir dulu cuka pasir pasir dulu malah pada ni kita ngata spruk baca ni zaman yang ada proper ngati lens jo se cutting kiosna kau cuka na ngata semua tak kau sih nazar ni kau pelan pun failin male ngata female in
1: kasa juga
0: tu orang nazar ngata setol lah kau ekah kau ngata skup patang sejak posin saya spill ngata tu foot posin
1: kasa kasa
0: tu foot na plantation pun ngata berapa lini kita nazar spacing jaksi
1: betul betul
0: tak mana kau dah kau dah mazib kasa yang ngati pelan lah mazola tiap asal dah nongcin jas waktu ni dekana ane walau 4-5 tahun ni tu masuk kau orchard juga sih nanti ni nazar sebab kau orchard dia orchard pun orang dia nak tiap asal farm tu lah mungkin ada tanah dekana dia orang dia apa tahu uskha kira value addition ni
1: macam tu
0: pertama tu tanah ngaca sahaja ngati di har dah site ngati cili khusus cakap nolah ngaca jadi ni ada
1: cili khusus
0: macam mana cili khusus tu pelawar bade bos ngati purana berapa purana cangma cili aja lagi
1: dek
0: cili ni ngaca jadi ni originalnya jadi tu cili yalah kau cut food pun khusus bos kau purana cakap nol food pun khusus bahasa na dia yang jaga bi mana dek yang semua tamu khusus jaga tapi cili ni jaga panah dek kuliah fasil kuliah yang macam ni aja tanah 28 saja cik kuih darlan cik sini darlan cina dek fasil sangat sukar production pun kamyong cili kamyong mana kau jaga orang kibus gasin jangan area
1: bilkul juga sana
0: dua sek dua kuliah rima pura saya kanon pute dua ke yang tamu khusus baca dua ini malah ngati farmer orang dia majuain ki mana rima cakan sama pura cakan sama itu merbani no dimensi bahasa karti bahasa yang semua tamu khusus baca merbani saja
1: maksud juga sama ada mana mulyan penting ngati khas kare cangra suru serpianuk disebab tanpo khas kare ngati di sokskur zat juga ngati nur gelas dosa cakap dia yulun ngati syaitan itu juga karena luik di cikis ngati taspan suju ki yanti horticulture department ni yanti goyo tu na segas ngati dia laktut bahasa di ehmiat pun ngati zat bahasa binyutin
0: haju
1: چانه دی سامسی همیار دو سامسی دی نه ویتامین نه یا غتا ارگوا فانچانه اسمندان چانه جوسی قیمت پر گلاد دوستا چیکیو چیز بسته جو دیو گلاد دوستا چیکن غتا رنجوکسین جو چانه دی چوک پی جوکس بگات چوکشون چین خان سب کی دی ثرما غتا چوکشون سه ثرما خوردم چوک پوشه زینه یا غتی چولی کوشی چوک پوشه دا کوی یلداق چی چاته چوکشون سه چوک نه چوکشایی نه یا پرتاکر کوشه زینه غت چوک کوی یلجوک نتاریکی چیون چین
0: ترکه دیو पहला गतिस था क्वेश्चन कि गप प्लांट पर मेल इन फीमेल इन
1: कैसे मेल ना फीमेल
0: मेल ना फीमेल को आता पता चल
1: कैसा
0: मेल फीमेल को आता पता समझ गया मंगाते तरह स्टोन लाख है कटिंग हो मोशन तरह कहीं सोचे कटिंग का तमाम यंचिन पुत्र क्यों माता मायंचिन
1: कैसा
0: तनेरा यहाँ पता चल कि अगरा दी प्लांट पर क्यों खुरनु
1: बिल्कुल
0: वहाँ से अब एक कटिंग लेना है कटिंग पूछो जरे पेंसिल साइज कटिंग क्यों कटिंग क्यों से जरे गुणला पूरा प्रॉपर तो ब्यामियां से नवल तक कब जाते हैं
1: अच्छा कब से जाते हैं किसको
0: से नवल तक कब जाते
1: हैं सुपर तरह का
0: स्नाप पहला तो लगाते कटिंग पूछो जरे कब जाप पोसे
1: कब जाप पोसा
0: आते तो चुकचर पीले में तुझे में दो पूरे आरेस क्यों से ना कब से जाप से ना पीले आरेस कम से कम अप्रैल मई तक पोस अप्रैल मई न्यू आरेस दो कोशिश करते माना पहला आईवी ट्रीटमेंट बहुत आईवी जंजिया मान चौंचिन दिया नो ट्रीटमेंट पे नो खुद डिबेन चुकचा जुक पना यहाँ तक जानो गाता ठीक बस क्यों माया चीन फाइल पूरी अपना लेकिन गाचे कटिंग पो मैक्सिमम कटिंग पो सासु मतलब न कामयाब सोच जा रहा है
1: कैसा कैसा
0: बिल्कुल
1: बिल्कुल मक्षी जो खंसा पे दो सोच गाता सिबाक था यानी चुक स्क्योर चुक भी या दुनिया स्टॉक गाता दी گار نکیم چه زن چی بسه یک چه زن زیر بیل جوش نداریم کاسون ها جو باشیس تا دیانه صورت جو داریم انتین کاتوس پونگا تا پلانت پلانتیشن این منا یا لشامون اصول سوپ بیل جوش شنگی دیگه نتی فرالیکس بید دسته سی دی دیانو پلانتیشن در اونو گاتا یه سه کارگیل اون پروت کنی دیانو گاتا تو ماشینی بیشو کی کیمیکال چی گاتا از باعث سیزون ها جو چنان دی کیمیکال پوگا چوک چینجو یا اون چوک سنا ماتس چوک سامزی تام وشش زین چوک سنا چوک تام وشش زینه سامسی گهرایی برو گوشازین چو نام دام آوشازین گا تو کیر چون چنجو چوک سنه مخشست
0: مخشست جوز من یادم گیر لاموز پلان من چوک سنه چو تان جمع بود ضروری چوک سنه دونا خاص کار خو پلانی یران زنه آنو ناتیز ده پیت پوپرید ده دو ایران خلا برو گوشین
1: اچھا پلچن
0: بسه برو پهلا خوی پتک پتان سنه